0: اوکے جناب, سو بہر اچھی ویاسی تمام سے لئے ہیں پانچے سونے پروگرام میں جنہوں نالو آئے جناب عید کی محفل, عید جی محفل آئے بابا تمام سا گڑھ نہیں پروگرام اسپانسرڈ آئے جناب وائٹ ایش بیوٹی پروڈکٹس اینڈ ڈی اسکن بیوٹی پروڈکٹس تاون سا. سو امان جی سترہ ہوا سا گڑھ موجود آئے, موسا گڑھ موجود آئے, امان جو رضوان صاحب, رضوان صاحب کی تمام مس کرو پیا, سو اج ماں وٹھی آئی آیا سچند نہ پیا پر پو بھی مو چاہیو ایسے کیسے چلے گا مزو نہ اچھا نا مکھ ماں کے لیے پروگرام میں ٹھہندی نا
1: اگے فون جو کہ ہوندی ہن وہ کنے تے ہوندی ہو فون صرف فون ہوندی پر ہن جڑے کا یہ سمارٹ تھی ویو ا پہری موں کے تھلا موبائل ہوندا ہویا تو وہ
0: ہن تاں بھی سمارٹ تھی ائے تاں پرانا رضوان نہ رہیا تاں بھی سمارٹ تھی تو فون بھی سمارٹ تھی بالکل
1: وہ ہن مانو کے کنے تے نہ ہوندا بس یہ واٹس ایپ یہ
0: ہر شے موبائل میں ہے ہر شے
1: بس کو بدلا سے معافی دے شیطان ہوتا
0: حقیقت ہے
1: مطلب ہن جا الائی سارا فائدہ ہے
0: فائدہ نقصان بھی کھول
1: دنیا جی وا کیڑی سے جے کا ہن موبائل میں کون ایون تا قران پاک بھی ماں تو قران شریف بھی ان تے پڑھدو آیا
0: صحیح گل
1: چوڑنے مقصد ہے میوزک ہوجے سٹھا کم ہوجن جے کے ریڈیو ہوجے ٹی وی ہوجے ہر شے نا ٹکڑے ان سمارٹ دسن میں سمارٹ ہے پر ان فنکشن سمارٹ وہ بھی سمارٹ ہے تو چوڑن مقصد ہے جانے کن تے کے نہ ہوندی ہن ہر کے بٹ ٹک ٹک لگی پئی ہوندی
0: یو بھی ائے ہاں بالکل صحیح
1: تو یو تا کوڑ گلا ہے تو موبائل مجھے کن تے ہوندی ہے چو چو تا کوڑ گلا ہے
0: نہ نہ تا چ گڑی گڑی کال دینی ہے تا تا ہٹے لائی ماشاءاللہ
1: کوڑ کوڑ جو متھاں کوڑ
0: نہ بابا کوڑ نہ گلا ہے اچھا اچھا تے چون کشور بھائی ادھی رضوان بھائی نے آج پشاوری سینڈل پاتو آئے یا نہ پاتو تو
1: ادھو پشاوری ہے آج سندھی ہے وہ مکسچر ہے بھی نہیں
0: وہ کی
1: تا ڈٹھو کو نہ
0: شاید مو نہ ڈٹھو آوا کے
1: ادھو پشاوری ہے من اگے آئی ہے جو سٹائل تے تھوڑو پشاوری تے تھوڑو سندھی سندھی
0: چلو کے تو من ان گال کے بھی نوٹس کیو وا وا چلو علی رضا کلوڑو
1: پشاوری اتھو تے ایڈا مو تا کتے پشاور میں ہوندا ہے
0: اچھا علی رضا کلوڑو بھی ہمارے ساتھ ساتھ ہے وہ پینل تے بھی کچھ اواں جا میسجز ہیں انہاں کے ڈی سی ویڈیو میسجز جلدی پڑھوں تھا جی تواں جا کالز ہیں اوہی اساں
1: کریں پینل آ رہا جو مانگا میسج ہیں
0: ہاں جی بالکل اچھا نور حسین تنیو بھا تواں سا کی پینل تے بھی میسج کیو ہے تواں جی پوری فیملی کے بھی عید جو مبارکوں ہو جن
1: اور
0: چاہتا چو گانو ہاں بالکل گانا تواں کی بدرائیں دا سی گانو کو ڈاٹو وی آئی پی مو لسٹ میں رکھیا پر تھوڑو صبر کیو پتہ کہ گانو پہ بدرائیوں تھا اور یہ ہی جی مرشد السلام علیکم اپی اینڈ رضوان الحق آئی ایم فاضل الاشاری میری طرف سے آپ کو اور پوری فیملی کو عید کی مبارک ہو آپ کو بھی بہت مبارک ہو اور سبھی سننے والوں کو اپنی مبارک باد دی ہے ارم بھی ہمارے ساتھ موجود ہے ہیلو ارم ولیج محمد ابراہیم سندیلو سے محمد ہارون سندیلو ہیں رعوف مکسی کا گانا بالکل جی آپ کو سنانے کی کوشش کریں گے ارم کہتی ہیں کہ میں امی کے گھر سے آپ کا شو سن رہی ہوں میری بھابھی میری سسٹر اریبا بھی آپ کا شو سن رہی ہیں سب کو ویلکم اور سب کو عید کی بہت ساری خوشیاں مبارک ہو اور میرے پر خاص عبداللہ مہری وعلیکم السلام باجی سدرا سر رضوان آپ دونوں کو عید مبارک ہو عبداللہ
1: مار صاحب بڑی مہربانی لکھ تھوڑا توجہ
0: اور مقصود ملا مہراپور سے ہمارے ساتھ ہے ہاں جی بالکل ہم دونوں عید کا گوشت نہیں نہیں نہیں گوشت تو خیر آج عید کا ویسے پہلا دن ہے تو زیادہ گوشت تو بھائی مطلب عید کے دوسرے دن سے سٹارٹ ہوتا ہے نا
1: آیا کون ہو یا ہن دسم رات تائیں چھا پوزیشن بھی تھی
0: ہاں صبح نہیں کھا سٹارٹ تھن وارے ہیں گوشت پوتا ہوا
1: رات جو کم تیار ہوں گے انشاءاللہ جو گوڑے پاڑے ہارن
0: موکلے ہوں چلو
1: سدرا اساں جو ایکڑو مہربان دوست ا اساں جو غلام حیدر ڈہانی صاحب اساں جو وڈو ا اساں جو دوست ا اساں جو مہربان ا پنجو وہ الائی ساری مبارکوں دے پیو تواں کے بھی سبنی بدندڑن کے بھی ا یو وڈے ایکڑو ہوٹل ا ہے نالو چھا تھس
0: بدائے
1: ABC ہاں بدائے بدائے
0: ABC
1: ہوٹل ا وہ چے پیو تے ٹرن دین جو میلو لگلا اچو تے باربیکیو جو سلسلہ ا ہاں
0: لاسٹ ٹائم اساں
1: لگلا لگلا
0: یاد تواں کے اسا ویا سی ABC وڈی دعوت دے کیو اے اللہ وڈی خدمت تے کیو اے ماشاءاللہ الائی इलाही ख्याल रखियो हो माशाल्लाह ओ शायद पेरो दफो वयासी बीर आणे दावत दिनी ते पो शायद
1: दावत दिनी ते हलो
0: चाचो मेलो आवे से
1: हां ईद ईद ईद मेलो आ
0: चलो
1: सो दावत दिनी दई पो दिसौ दा हलौ
0: कयो तैयारी क्या मत यार
1: तांजी वडी मेहरबानी अदा गुलाम हैदर डाणी साहब असन जो डाडो मेहरबान दोस्त आ चे पो तो फरजाना बहार के लिए चयी तो शायद उनके भी मुझा सलाम दिजो
0: स्पेशल
1: सलाम सिंगर आए फरजाना बहार मां को ताके रिक्वेस्ट कंदम त को गानो असा के फरजाना बहार जो को खुशन वारो को ईद टाइप जो को ये मड़ई को भलो को म्यूजिक वारो जे तो बुधराए जो मेहरबानी गुलाम हैदर डाणी साहब लख थोड़ा तवा जा असन प्रोग्राम में शामिल थिया हां ता के हवाले
0: एडो
1: गलाइंदे मथे में सूर न पंदो मां भी आगे कंदो हम ता वांगुर प्रोग्राम मा मुखा भी सवाल पुछना मथे में सूर न पंदो जी माल मानु त उन वक्त मा गुजरंदो त पो आने दी खबर पए
0: त असा भी वे जाहिर है न में विंदा सर पुछना सी पान पान न बेन का पुछना सी एडो गला त मथे में सूर न तो चलो मुखे कडे कडे लगना त म घणो गालांदी पर मथे में सुनाए पंदो
1: न माशाल्लाह ता जो गालाण सुठो आ ता गालाईंदा हो त असन जे असन सबने के सुठो लगंदो
0: सबने जे इन गाल त एकडी गाल याद अछि कल परसो आंटी असन डे आई हुई त गालायस पई मा अम्मी घर न हुई त माई
1: आंटी हुई त माने मुजो जिक्र न
0: न न वैसे ता
1: हमेशा ताई बुधाईंदा हो फलाणी आंटी जे भी दसा बुधंदा आ गाना के
0: फलाणी साहब जा सा पेन होया सी न तो गालो सही हिसाब से आंटी आई अम्मी न हुई तो मैं वेठी हम गाल पी यको गाल पी आंटी के निंड झूठा पे अच्छा चुम आंटी तक निंड अचे तो भले सुम्मी पो जी तू गाल तो मुझे निंड थी अचे जो गालण एडो सुठो आ भलो आ त मानु डी वेंदी आए
1: अम्मा के अमड़ के चे जा पांजी के नजर वढई तुं जी
0: हां वाकी
1: घणन दिन का बुखार न निकतो त
0: अल्लाह भली थी लगा उन हिसाब से
1: माशाल्लाह
0: चलो मां घर वनी पानी नजर वड्राइंदम चलो मां ते एकडो गानो रखया यो गानो स्पेशली मां चाम पे मां ता के बुधराइंदम डाडो भलो गानो आए
1: सो क्या इन खां पो जरी असा ब्रेक ते हलंदा से न्यूज ब्रेक खां बाद में सा पांजे कॉलर्स के प्रोग्राम में शामिल कंदा सी ईद जे मौके जे हवाले सा कुछ ईद रोजा जे हवाले सा हालवाल कंदा से इमड़ी कचरी कंदा हलंदा सी ही प्रोग्राम स्पॉन्सर्ड भी आ पांजो
0: व्हाइटिश ब्यूटी प्रोडक्ट्स एंडी स्किन ब्यूटी प्रोडक्ट्स तावन सा सो बुधंदर प्रोग्राम
1: ईद जे मौके ते ये प्रोडक्ट जरूर इस्तेमाल कियो सोना सोना लगो आए पांजो
0: जे सब मानु ताजी तारीफ करन
1: हां
0: जारी भी मनु तहर को पुछे बाबा छाता लगायो जो कल उनन के बुधायो तो व्हाइट एज ब्यूटी प्रोडक्ट्स लगायो प्या आईडी स्किन ब्यूटी प्रोडक्ट्स लगायो प्या सो ही तमाम सुनो गानो लिस्ट में लगायो था गानो बुदो वणंदो ताके
1: साडे गाना भी सुनन
0: जा हां बाकी शा नत्ता तनी शा
1: मना ले

سميت سجي دنيا میں عید الاضحی مذہبی جوش ہے جذبے سے ملائک بھی ملے حضرت ابراہیم تھا اللہ دی راہ میں جانور دی قربانی جو سلسلہ بھی داری صدر مملکت آصف علی زرداری نواب شاہ میں عید نماز ادا کی وزیر اعظم شہباز شریف لاہور میں عید دی نماز پڑھی کے ٹی نیوز طرف ناظرین کے عید جو بدھائی صدر آصف علی زرداری ऐं वज़ीर आज़म शहबाज़ शरीफ़ जूं क़ौम खे ईद उल अज़हा जूं वाधायूं सदर ज़रदारी चयो आहे त ईद उल अज़हा सदर आसिफ़ अली ज़रदारी चयो आहे त ईद उल अज़हा अताअत इलाही सब्र अख़लाक़ ऐं ईसार जो अज़ीम सबक़ ॾिए थी हज़रत इब्राहिम ऐं हज़रत इस्माइल जी क़ुर्बानी मुस्लमाननि जे लाइ मशाल राह आहे क़ुर्बानी रुगो मज़हबी फ़र्ज़ न पर मुकमल अख़लाक़ी पैगाम आहे वज़ीर आज़म शहबाज़ शरीफ़ चयो आहे त ईद उल अज़हा सुनत इब्राहिमी क़ुर्बानी ख़ुदा जे अताअनि जो दर्स ॾिए थी आला मक़सद जे लाइ जान ख़्वाहिशूं ऐं मुफ़ाद क़ुर्बान करणु ईमान जो मेराज आहे क़ुर्बानी जो जब्बो इंसानियत ईसार ऐं ज़िमेवारी जो अहसास ॾियारे थो वफ़ाक़ी घरु वज़ीर मोहसिन नक़वी स्पीकर क़ौमी असेंबली आयाज़ सादिक़ ऐं ॿियनि पारां बि क़ौम खे ईद जो वधायूं

0: चलो जी महिरबानी नालो त न ॿुधाए शिकारपुर वारा फारूक मायको सच पुछे सोचां पियो नालो छा
1: आहे
0: कोन मूंखे भाउ हुयो त ईदा ई ॾींहुं रोई मतलब जेके सचा माण्हू हूंदा आहिनि उहे इमोशनल हूंदा आहिनि जज़्बाती हूंदा
1: आहिनि
0: 0333-21322-88
1: जवाब लिखण जहिड़ो हुयो
0: किताब चपराईंदा अस्सलाम वालेकुम
2: वालेकुम
0: सलाम सर केर था ॻाल्हायो आवाज कटजे तो सिंगर साहब हेलो आवाज थोड़ा बाहर निकली आ ना थोड़ा घिटी में हेलो अबो आवाज कटजो तो अंबियर ट्राई कजो सिंगर छा नालो बताए दिलशाद अली शायर साहब सिंगर भी शायर भी
1: ना मतलब अलग छा नालो थोड़ो समझो
0: प्रोग्राम में शामिल थींदो आहे या मूंखे ॾिसी आयो
2: आहियां
0: कहिड़ो ख़र्चु आहे कमेंट कंदो केरु फेसबुक ते अड़े वाह हाणे रुगो तूं जेमिनीअ खे रुगो चओ त उहो पाण ई लिखी ॾींदई अॼुकल्ह सभु ईअं ई था कनि हाणे जंहिंखे अंग्रेज़ी नथी अचे उहो बि जेमिनीअ खे कढे जी मालिक जा लख एहसान तव्हां ॿुधायो संगत ख़ुशि आहे तव्हां ख़ुशि आहियो अलाए छो मां हर साल ईंदो आहियां वाइदो अलाए छो इंसान जो वक़्तु गुज़रण सां मिज़ाज मटिजी थो वञे न त हाणे मुंहिंजो ॼण मिज़ाज नथो ठहे डेली कयां सही आहे बसि इनशाला अलाह मालिक
2: आहे
0: इहो सोचियो हो त मां हिकिड़ो जेल केस जो अकाउंट थो खोलियां पोइ जेके जेके माना आहिनि तव्हां जहिड़ा दोस्त जेतिरा प्रोग्राम कंदुमि उते माना हुन में तव्हां बैलेंस विझंदा वेंदव पोइ हिन ई नंबर ते जेल केस ठहियल थी भला मुंहिंजो इन ई नंबर ते हुआ जेस केश आहे
1: मुंहिंजो जी जी जी कलाम हलायूं था बिल्कुलु सिदरा खे बि सलाम ॾींदासीं बिल्कुलु
2: बिल्कुलु
1: जी जी गानो हिकिड़ो रखियो आहे उहो हलायूं था बिल्कुलु कुझु कॉल्स वठी
0: वठो जी चलो ठीकु आहे ओके कॉल नेक्स्ट कॉलर जी तरफ हलूं 0333-21322-88 ईद मुबारक वाह
1: चाचो थोरो तकिड़ो हुयो
0: अस्सलामुअलैकुम
2: वालेकुम अस्सलाम रज़वान भाउ
0: केरु था ॻाल्हायो परवेज़ अली साहब ख़ैर लॻो पियो आहे सखर शहर खां फरहान अली फरहान अली फरहान ख़ैर अञा फराज़ फराज़ अहमद फराज़ सही आहे फराज़ अली ख़ैर लॻो पियो आहे तबियत ठीकु
2: आहे
0: तव्हांखे बि ईद मुबारकूं हुजनि भाउ यही त मां त छो आयो यो बुधाय रगो मके यही त छो मलाईंदा आयो असा
2: बस यो इते मलाईंदा सोरो खणा सा जे तकरीबन जान आए पखने लए वो जान
0: गलत बुधाय बुधाय बुधाय
2: حضرت ابراہیم علیہ السلام جو کو پانج پتر کی قربانی دی ان وجہ کو تین جار سان سان دے ملائیں گا
0: ماشاءاللہ بالکل صحیح ہے نا تا تے صحیح بدایو حضرت ابراہیم علیہ السلام جو پیارو پتر ہو حضرت اسماعیل علیہ السلام اللہ سائیں حکم دینو تے پانج پتر کی قربانی دے مجھے رضا دے لائے سبحان اللہ کاڈے لے وے
2: جی جی باہر کیا ہوا
0: خیالن میں گم تھی وے جا ہاں ماشاء انیا بی بی تفصیل بدائندم انشاءاللہ تعالی سجو پروگرام بدھ جا
2: بالکل اسا باجی سدرا دے پروگرام بدنا لیکن اسا دین کال تن جا کام شامل
0: تھینا چلو سدرا کے چمدا کال وٹھے ہانے روز کال وٹھے
2: جی جی کال وٹھے تے پروگرام میں مزہ بھی کال سان جا دیو کیڑا واپس
0: صحیح ہے صحیح ہے کوشش کندا سی گھنے گا گھنوں کال وٹھو شامل تھے لکھ تھوڑا فراز صحیح جواب دنو
1: بالکل
0: پنہجو حضرت ابراہیم علیہ السلام پنہجے پیاری شے پنہجے پٹ کے اللہ جی راہ میں قربان کرن جو فیصلو کیو او چھا تھیو پو تو آپ کے بدائے
1: تو ہو پنہجے ان کے فیصلے کے انجام دینے جی کوشش کن پیا ہو بیا بھی پنہجے پٹ کے وٹھی ائی اتے ونی ہنن جڑے لیٹایو حضرت اسماعیل علیہ السلام کی ائی چھری پھیرن تا بکری جو آواز آیا
0: حضرت ابراہیم علیہ السلام کی خبر نہ پئی چھا کیڑی مل حضرت اسماعیل نکری او نہیں جائے
1: نہ تا ہنن جے مطلب ان جی فیلنگ اڑی نہ تو کوئی پاجے بچے کے کی تو
0: ان میں ماں جے بدوا اکھیوں
1: اکھیوں بند کرے ہنن چھری پھیری تا بکری جو آواز آ ہنن اکھیوں کھولے ڈٹھیوں تا حضرت اسماعیل علیہ السلام تا بیٹھو ہوو ائی ان جگہ تے جے کو اتا دمبو ہوو او زبر تھلو سو ان جے دیہ کے اسا سیلیبریٹ کردا ہوں اسا عید ملائی
0: نا سنت کے حضرت ابراہیم علیہ السلام کی سنت کے
1: اسا عید ملائی
0: نا عید ملائی نا ان کے علاوہ بھی جے کے اسا حج جا جے کے ارکان ہیں جیاں رمی ہوندی ا یا سہی ہوندی ان اسا پنج سامنے پوچھنا رمی او سہی چھا ہوندی ا السلام علیکم تو کھانا تو
2: پوچھو وعلیکم السلام سر رضوان کیڑا تو سر خوش
0: ہو الحمدللہ الحمدللہ سر تام بدایو خیر لگو بیا
2: خیر بیا مولا پاج صاحب آباد رکھے وڈی مدد کا بعد پروگرام جو تو ہیرا
0: یہ نا اللہ نیٹ ورک وارا پیسہ تو سجا کھنی دا ونن پر جن کچھ بھی کون دا ائی لی ہلو آواز اچے پیو وا تاں جو آواز سمجھ میں نتھو اچے ابو چلو نیکسٹ کال جی تو کلوندا یا اچھا بریک جو ہاں
1: رضوان ویسے یہ گال ہے لسنر کافی چوندا ہے تے کال اگر تا وٹھنا تا آواز صحیح نہ ائی تو چن تھا کال وارو اسپیکر جو کنے بھی لگ رہا ہے کال والی موبائل میں کال والی موبائل میں اسپیکر بھی لگا جا آواز صحیح اچے ہاں یہ بھی تھیندو اچھا
0: یہ بھی تھیندو
1: چلو ہانے جو ٹائم تھیو متا اصل اشارو نے لینے نو تا ٹائم تھیو کمرشل بریک جو
0: ہلو ہلو
1: بریک وٹھو تا انہاں کھپو جلدی موٹی تھیو تا سب تے بیٹھا
0: ہو جو گنٹو چندو ہلو ریسیز ریسیز
3: عید الاضحیٰ کے خوشن بھرین موقع تے عاشق ہنڈا موٹرز انڈس بائی پاس ویجھو ریلوے لائن میراپور طرفا سمورے مسلمان بھائرن کے عید جو مبارکوں پیش کجن تھو
4: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
3: ईद उल फितर के इन पुरमुसरद मौके से आशिक हुंडा मोटर्स इंडस बाईपास वेझो रेलवे लाइन मेहराबर पारा सभी कस्टमर्स दोस्तन वतन अजीज के आवाम के दिल के गहराइन से ईद जो लख लख वाधायूं पेश करूं था।
4: खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी ऐं चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ऐं डीए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीह जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
3: ईद उल उज़ा के इन पुरमुसरत मौके से मेरी टूरिस प्रोफेसर डॉक्टर यूसुफ खुश्क वाइस चांसलर शाह अब्दुल लतीफ़ यूनिवर्सिटी खैरपुर उस्तादन शागिर्दन दोस्तन वतन अजीज के अवाम के दिल के गहराइन से ईद जो लख लख वाधायूं पेश करें तो पारा डॉक्टर जाहिद हुसैन सेतो चेयरमैन डिपार्टमेंट ऑफ स्पेशल एजुकेशन शाह अब्दुल लतीफ़ यूनिवर्सिटी खैरपुर।
5: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर ए सोम

0: यारा बीत पे सबकी मुरादें पूरी हो, दिलों में प्यार रहे, नफरत कभी ना दूरी हो। वंस अगेन वेलकम कहूंगी अपने तमाम सामेईन को जी मीरपुर खास FM 88 के लाइव स्टूडियो से। प्रोग्राम ऑन एयर है, नमकीन ईद की तीखी खुशियां, उसे कहना के लौट आओ, सुना है ईद आई है, एक बार तो आकर मिल जाओ, सुना है ईद आई है, उसे कहना कि बिन तेरे बहुत ईदें गुजारी हैं, इस बार तो मिलने आ जाओ, सुना है ईद आई है, उसे कहना जुदाई से मोहब्बत कम नहीं होती, ये दुनिया को बतलाना है आ जाओ ईद आई है, उसे कहना कि चाहत का भरम ना टूटने पाए, तुम पल दो पल ही आ जाओ, सुना है ईद आई है। कह दिया ईद मुबारक उसने, हो गई मुबारक ईद मेरी। आई विश के आपके जिंदगी में भी बहुत सारी ढेरों खुशियां लेकर ये ईद आई हो, आप इसे बेहतरीन अंदाज में सेलिब्रेट कर रहे हो। आज मैंने आपसे पूछा है कि वो कौन सी स्पेशल डिश है बकरा ईद की, जो आप समझते हैं कि आपके यहाँ इससे जो डिश बनती है इससे ज़्यादा अच्छी और लजीज डिश कोई भी इंसान नहीं बना सकता। प्यार अली जरवार कोटरी कबीर से, भलीकार चाहूं दादा ईद मुबारक, हम भी आए हैं और लिखते हैं ईदी लेकर। ओके प्रग्याम सब दोस्त हमारे में माशाल्लाह बाजी, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, सेम टू यू, ढेरों ढेर मुबारकें जो आपने भेजी हैं तमाम लिसनर्स के लिए, ईद मुबारक कहा आपने। हमेशा हर मुस्लिम नॉन मुस्लिम को ऐसी खुशियां रब अता फरमाए, उनके अपनों के साथ हर पाकिस्तानी को आपकी जानिब से दिली ईद मुबारक, बहुत शुक्रिया आपका, थैंक यू सो मच। और आपकी कुछ कॉल श्यामले प्रोग्राम करते हैं, लाइव कॉल नंबर नोट कर लें 03136615688। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम, ईद मुबारक।
0: वेलकम कहेंगे भाई, कौन बात कर रहा है? अवकार भाई ईद मुबारक आपको भी, कैसी गुजर रही है आपकी ईद?
1: ईद ऐसी गुजर रही है कि कैसे बताऊं कि कैसी गुजर रही है, बहुत अच्छी गुजर रही है।
0: जबरदस्त, अच्छी बात है, क्या कहेंगे सब सुनने वालों से?
1: मैं सब सुनने वालों से ये कहूँगा कि जब भी आप अर्जिलास के साथ बात करो तो अर्जिलास को कहो प्रोग्राम 2-3-4 करने चाहिए आप,
0: मतलब घर नहीं जाओ ईद वाले दिन भी 3-4 प्रोग्राम करूं?
1: नहीं नहीं, आप अपने घर में रहे, बेशक अपने घर में रहे, लेकिन जो हम जैसे आपके जैसे लिसनर हैं, हम आपको चाहते हैं, तो आपका प्रोग्राम होता है हमारे लिए दिल नशा होता है, और मेरे दोस्त हैं अगर आपके हैं तो मैं उनके नाम दूं।
0: जी जी
1: सलीम नाम है मसा यूनिट जतोई वही जतोई तमाम
0: चलें, ये वाला गाना जो अभी हमने प्ले किया है आप सबके लिए, बहुत शुक्रिया। ओके जी, सब लिसनर्स के लिए, आपके लिए भी जो आप हमारे साथ कॉल पर हैं, ये वाला ट्रैक। चलिए जी एक और कॉल लेते हैं, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम जी, मैं गुलाम रसूल मरी मीरपुर खास काठड़ी का।
0: अदा ईद मुबारक कहते हैं आपको, टॉपिक के बारे में आप क्या कहेंगे?
2: सिस्टर बड़े जो गोश्त है वो मैं खुद बनाता हूँ और अभी भी बनाने की कोशिश कर रहा हूँ, और मेरी घरवाली अच्छी तरह बनाती है।
0: अरे वाह जबरदस्त, अच्छा आप जरा लाइन पे ही रहे, मुझे ये बताएं तरकीब जो आप जो अच्छी सी डिश बना रहे हैं, इसकी रेसिपी बताएं मुझे, मैं तो खाना नहीं बनाती लेकिन मैं सीखना चाहती हूँ आपसे।
2: वो पकाना पड़ता है उसको, जो है मैं पकाता हूँ ये डिश को पकाता हूँ अच्छी तरह, जो
0: गोश्त को बर्तन में डाल के पकने के लिए रख देते हैं चूल्हे पर।
2: जी जी जी बिल्कुल ऐसे ही करता हूँ, अभी मेरा मेहमान आया है कुर्बान खास के लिए, और खालिक लाशारी और अजीज जनवर ये मेरे पास है अभी आने वाला है।
0: चले आप लोग तो मजे से गोश्त खाएंगे, और हम यहाँ स्टूडियो में बैठे हुए, आपको हमारा ख्याल नहीं है अकेले अकेले आप गोश्त खा रहे हैं। चले जी ईद मुबारक आपको भी, और ये गोश्त आज हर एक के घर में गोश्त ही बनेगा। मजे की बात ये है कि मैंने बिल्कुल भी मतलब जो है ओवर ईटिंग बिल्कुल नहीं करनी है, ठीक है? اور میں میرے لسنرز حیران ہوں گے کہ جو ہے مطلب عید کا دن ہے, سب کچھ موجود ہے, لیکن میں جو ہے نا ہیلتھ کے معاملے میں بھائی ہیلتھ کی بہت کیئر کرتی ہوں, ٹھیک ہے, تو میں اوور ایٹنگ نہیں کرتی, تو میں نہیں چاہتی کہ میرے لسنرز بہت زیادہ کھانا کھا لیں اور بیمار پڑ جائیں, تو پلیز ہاتھ ہولا رکھیے گا. السلام علیکم. میں بالکل ٹھیک ٹھاک ہوں, حال بخیر ہے, آپ کو بھی عید مبارک. کون بات کر رہا ہے؟ ویلکم کہیں گے. ادا عید کا دن ہے, کیا ڈش بنا رہے ہیں آپ؟
2: بس کیا بتایا, ہر طرف خوشبو خوشبو آ رہی ہے, کچھ ہمارا بھی ہے, پڑوسیوں کا بھی ہے, الحمدللہ عید اچھی گزر رہی ہے.
0: چلے اللہ تعالیٰ آپ کے معاملات میں آسانی کرے اور رب کائنات آپ کو اپنے در سے نوازے, انسانوں کی محتاجی سے بچائے.
2: آمین. آپ کی دوست ہے میرا ہاتھو حیدرآبادی, ادھر میرے خواب سن رہا ہے, اس کا بھی سلام عید مبارک آپ کو کہتا ہے.
0: اچھا میری طرف سے عید مبارک ہے دوست کو. دوست آپ کے برابر میں بیٹھا ہے, آپ اس کو ریڈیو پہ مبارکباد دے رہے ہیں, یہ کیا سین ہے؟
2: ہاں تو سر یہ تو باجی ہے, ابھی میرپور کے ایف ایم سے اس کو یہ مبارکباد ملے, وہ اچھی بات ہے نا.
0: زبردست. چلے جی دوست کے ساتھ انجوائے کریں اور اپنا خیال رکھیے گا. ادا بہت شکریہ, اچھا لگا آپ سے بات کر کے, تھینک یو.
2: اوکے.
0: اور میں بہت ہرٹ ہوتی ہوں جب میں دیکھتی ہوں کسی کو بھی پریشان, زمین کے خدا نہیں بننا ہے, ٹھیک ہے. عید کے تین دن ہیں اور کوشش کیجئے گا کہ رب کی رضا کے لیے آپ قربانی کریں, اور جو بھی مستحقین ہیں ان تک خود جا کے پہنچائیں, بجائے اس کے کہ وہ صبح صبح آپ کے دروازے پہ آ کے ایک امید لے کے آپ کی جانب امید بھری نظروں سے دیکھیں اور آپ کو جو ہے اتنا سا بھی احساس نہیں ہوتا. بہت لوگ دھوپ میں کھڑا کر کے لوگوں کو کھڑے ہوئے ہیں, بالکل بھی اچھی بات نہیں ہے. وعدہ لا شریک صرف رب کی ذات ہے, زمین کے خدا نہیں بنیے گا, یہ ریکویسٹ ہے میری, کم از کم آپ سے ہاتھ جوڑ کے گزارش ہے. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
3: السلام. عید مبارک.
0: سیم ٹو یو یاسمین, کیسی ہیں آپ؟ عید مبارک آپ کو بھی.
3: اللہ کا شکر. عید مبارک.
0: اچھا یاسمین, آج کسی بھی فیمیل لسنر کی کال نہیں آئی, میرے خیال سے آج فیمیل ساری کچن میں ہیں اس وقت.
3: اور میں اپنے روم میں آرام سے امی اور بھابھی لگی ہوئی ہیں.
0: چلو یہ آپ لکی ہو کہ آپ کی فیملی جو ہے نا آپ کو ٹو آورز بہت آرام سکون سے پروگرام سننے دے رہی ہے, ورنہ جو ایونٹس ہوتے ہیں نا ان پہ خواتین کی بہت دوڑ لگتی ہے کچن کی.
3: بالکل آپ ٹھیک کہہ رہی ہیں, اور آپ کی امی اور بھابھی جو بھی بناتی ہیں اچھا ہی بناتی ہیں, مزے دار. مجھے تو کھانا ہوتا ہے, میں کھانا بناتی نہیں ہوں.
0: اچھا مزے کی بات یہ ہے کہ میں عید کا دن ہے تو میں بھی مطلب کام چور ٹائپ ہوں نا, تو میں بھی مطلب کوکنگ وغیرہ کچھ نہیں کرتی, تو مجھے جو بھی ملتا ہے میں شکر کر کے کھا لیتی ہوں, اور الحمدللہ سب اچھا ہوتا ہے بغیر ہاتھ پائے ہلائے جو ملے. تو اب میں نے بھی بہت احتیاط کی ہے, مزے کی بات یہ میں نے بھی کچھ نہیں کھایا ہے صبح سے. اب آپ حیران ہوں گی کہ یہ آرجے ہیں, اور یہ مطلب یہ ایسے ہیلتھ کو لے کے میں بہت کانشیس رہتی ہوں, ہیلتھ کے لیے میں یہ ایکسپیریمنٹ نہیں کرتی, اتنا سارا کچھ دیکھ کے اور ہم ٹوٹ پڑے کھانے پہ, بالکل بھی نہیں, سوال ہی پیدا نہیں ہوتا.
3: ابھی ایک شعر میں آپ کو سناؤں گی, بہت دن سے نہیں سنایا.
0: جی.
3: کھلا ہی رہتا ہے ہر دم گلاب کی صورت, مزاج آپ کا چمن کی فضاؤں جیسا ہے.
0: یہ صرف آپ لوگوں کے لیے ہے, بات نکلی پھر دور تو لگ جائے گی لیمٹ. بہت شکریہ یاسمین, تھینک یو.
3: اور آپ کی ایک سونگ ہے بہت پیارا, فرا خانم کا نا گلاب جو گل ہوا ہے, یہ والا بہت خوبصورت گانا, آپ یہ پلے کیجیے گا.
0: چلیں پلے کرتی ہوں اگر ملتا ہے.
3: میری طرف سے سب کو عید مبارک اور سلام
0: سب کی جانب سے. سیم ٹو یو, تھینک یو یاسمین. اور جناب آپ کی عید بھی بخیر ہو اور اچھی ہو. اب کال اسمال لٹل بٹ. السلام علیکم. وعلیکم السلام, سیم ٹو یو. کون بات کر رہا ہے؟
4: مہک مری.
0: ارے واہ مہک, عید مبارک آپ کو بھی. کیسی گزر رہی ہے؟
4: بہت اچھی گزر رہی ہے شکر الحمد للہ.
0: زبردست میک, سب کو پیغام دے دو کیونکہ نیوز میں صرف ایک منٹ ہے.
4: سب کو عید مبارک میری طرف سے, آپ کو بھی, سبھی کو عید مبارک.
0: سب نہیں پا رہا, سیم ٹو یو مہک, تھینک یو. اپنا چندہ خیال رکھیے گا, اور معذرت خواہ ہوں زیادہ آپ کی جو ہے نا گپ

0: कि तो जनाब आजकल कसाई काफी महंगे हो चुके हैं, इतनी गर्मी आ चुकी हैं और उनके रेट्स भी काफी आई चौहाई हो चुके हैं। आई थिंक 10,000 जो ज्यादा ले रहे हैं गाय वाय ज़बह करने का, और फिर गाय वाय ज़बह करके आपको दे जाते हैं और फिर अपने मनपसंद गोश्त भी अपने पास रखे होते हैं कि नहीं यार आपके गाय में से हमें पाए भी चाहिए, हमें कलेजी भी चाहिए, हमें दिल गुर्दा भी चाहिए और हमें कटाकट भी चाहिए। तो फिर बहुत सारी चीजें वो लेके उड़ जाते हैं और अपने मन पसंद चीजें भी ले जाते हैं। खैर जनाब बिस्तरा तो होता है और बकरा ईद है और जनाब अल्लाह ताला आप सबकी जो है कुर्बानी को कबूल मकबूल अता फरमाए अपनी बारगाह इलाही में। और एक और रिक्वेस्ट एक बार फिर से आपसे करना चाहते हैं कि जहां जहां पे भी कुर्बानी हो रही है जनाब वहां पे जो है इंतजामिया की तरफ से तो सफाइयां हो ही रही हैं, लेकिन आप भी अपनी मदद, आपके तहत अगर इंतजामिया वहां तक नहीं पहुंच पा रही या लेट हो गई है या कुछ भी है तो आप अपने गली मोहल्ले को साफ रखें और जो आपको आपके गली मोहल्ले के बाहर जो बड़े बड़े कचरा फेंकने वाले डब्बे पड़े हैं उनमें आप वो आलाइशें फेंकें ताकि उनको इजीली वहां से रिमूव किया जा सके और जो है बदबू से आप सबको निजात मिल सके और आपका गली मोहल्ला साफ हो सके। तो जनाब इसी तरह अपनी सफाई और सुथराई जो है वो हमारे निस्व ईमान है, तो यकीनी तौर पर एज अ अच्छा इंसान हम सबको अपनी सफाई सुथराई का, अपने मोहल्ले की सफाई सुथराई का खुद ख्याल करना चाहिए। और जनाब गोश्त पे थोड़ा हल्का हाथ रखिएगा क्योंकि बाज़ूकात ऐसा होता है कि अस्पतालें भर जाती हैं और खा के पी के हम लोग लंबे ले जाते हैं और कहते हैं बहुत थके हुए और फिर जनाब फिर डॉक्टर के पास हमें कंसल्ट करना होता है, डॉक्टर के पास जाना होता है, फिर बड़े अजीब अजीब सी चीज़ें हो जाती हैं हमारे साथ। तो हम आपको यही कहना चाहते हैं कि गोश्त है अपने हिस्से का रख लीजिए और इतना ही रखिए जितना आप खा सकें और फिर वो उस पर इतने ज़्यादा हाथ साफ मत कीजिए क्योंकि बंदा परेशान हो जाए कि यार अपनी सेहत को लेकर कभी दांतों का दर्द, कभी दाढ़ का दर्द, कभी पेट का दर्द, कभी सर का दर्द और कभी कमर का दर्द हो जाए। तो जावेद बलोच हमारे साथ इस वक्त हैं, हमें देख रहे हैं, मुजम्मिल हुसैन सोलंगी हमें देख रहे हैं, इरफान अली साहब हमें देख रहे हैं, तो थैंक यू ऑल आप हमें इस वक्त देख रहे हैं। लेते हैं शो की एक और कॉल और देखते हैं लाइन पे कौन है। अस्सलाम वालेकुम,
1: बुलाएंगे एक बार नहीं होल्ड कीजिए।
0: ले भाई आप होल्ड वाली बात आ गई। नहीं भाई हम होल्ड नहीं कर सकते, हम किसी और को चांस देते हैं। थैंक यू सो मच आप हमारे साथ आए और जनाब आप हमें कॉल कर सकते हैं। लेते हैं शो की एक और कॉल, देखते हैं लाइन पर हमारे साथ कौन है। अस्सलाम वालेकुम। हेलो हमारे साथ इरफान अली शाह। अस्सलाम वालेकुम भाई, अली मदद मेरे नाम शो मिले प्लीज। इरफान अली शाह हमारे साथ हैं। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम,
0: के रहता सा सबनी सा गद
2: सर। उस्मान बात कर रहा हूँ, मेहरापुर से।
0: उस्मान भाई ईद मुबारक आपको।
2: खैर मुबारक सर, आपको भी ईद मुबारक।
0: खैर मुबारक। ये बताए मेहरापुर वाले सारे के सारे कैसे हैं और कैसे ईद गुजार रहे हैं?
2: मेहरापुर वाले बहुत अच्छे हैं और ईद तमाम अच्छी गुजर रही है आज गर्मी के साथ। लेकिन
0: यार गर्मी तो कड़ाकेदार और धमाकेदार है, मत पूछे।
2: बहुत बहुत गर्मी एग्जैक्टली बहुत है यहाँ पर भी, यानी कि टेम्परेचर तो हाई है लेकिन फिर भी ईद तो यानी कि अपने
0: ईद तो चल रही है ना, क्या करें, ईद तो चलती रहेगी लेकिन गर्मी से हमने आपके अपने आप को बचाना है और अपने आप को सेव रखना है ताकि हम अच्छे तरीके से ईद गुजार सकें। अच्छा आपने क्या ना बताया, सॉरी
2: उस्मान अभी बताया।
0: अच्छा उस्मान भाई ये बताइए कि आपने ईद का दिन पहले कैसे गुजारा, नमाज के बाद कहीं गए घूमने और क्या क्या खाया पिया, जरा ये बताया हमें।
2: ईद के बाद यानी कि शहर में गए वहाँ पर, यानी कि थोड़ा टिक्के वगैरह खाए, यानी कि अब तो बिरयानी वगैरह बनी हुई थी घर पे।
0: क्या बात है, क्या बात है, मेरे मुंह में पानी आ गया।
2: आपके पास टेस्ट कर दें सर?
0: हाँ वो तो फिर खराब हो जाएगी, गर्मी है ना, मैं आके खा लूंगा आपके पास। हाँ बिल्कुल बिल्कुल।
2: बाकी सब तमाम मुसलमानों के लिए यही दवा यानी कि बात करेंगे कि तमाम मुसलमानों की अल्लाह ताला जो है कुर्बानी की बारगाह में कबूल फरमाए और हमारे तमाम मुसलमानों की जो है वो खैर फरमाए। आमीन आमीन। यही कहना था कि बस
0: जी जी गाना कौन सा सुना है आपने ये बताइए।
2: गाना हमें कोई भी अपनी मर्जी का चला दें, आज आपकी फरमाइश चलेगी संगत।
0: चलें क्या बात है जनाब, थैंक यू सो मच, हम अपनी पसंद पे भी चलाएंगे लेकिन एक फरमाइश आई थी जलाल चांडियो की ना, मैं कहता हूँ अपनी फरमाइश में निपटा दूँ। थैंक यू मेरे प्यारे से भाई, स्वीट से भाई, अल्लाह ताला आपको लंबी जिंदगी दे और आप हमेशा हंसते मुस्कुराते रहें।
2: आमीन।
0: थैंक यू सो मच, अपना बहुत सारा ख्याल रखिएगा। تھینک یو، اللہ حافظ. جی جناب، ہمارے ساتھ ہیں جاوید بلوچ بھائی، اور جاوید بلوچ بھائی کہہ رہے ہیں عید الاضحیٰ مبارک ہو. آپ کو بھی جاوید بھائی عید الاضحیٰ بہت مبارک ہو. کفایت مار ہمارے ساتھ ہیں. اورنگزیب قریشی ہمارے ساتھ موجود ہیں. اورنگزیب قریشی کو جناب آئی تھنک کوئی پاکستان پیپلز پارٹی کے حوالے سے کوئی عہدہ بھی ملا ہے، تو ہم ان کو کانگریچولیٹ کرنا چاہیں گے کہ ان کو عہدہ ملا ہے. تھینک یو اورنگزیب قریشی بھائی، اپنا بہت سارا خیال رکھیے گا. عید مبارک اگین. مزمل حسین سولنگی کہتے ہیں بھائی جان عید مبارک. وعلیکم السلام بھائی جان عید مبارک ٹو یو ٹو. مختار احمد ہمارے ساتھ موجود ہیں. میں دیکھ رہے ہیں عبدالرضا کہتے ہیں محمد خان کمبھار، وفا جمال کمبھار، امید علی کمبھار، حالی پورٹرو، اسٹاف لگ جلوری، میرپور خاص خان. تھینک یو سو مچ ادا عبدالرزاق بھا. عید مبارک اشفاق بھائی، سدا خوش سلامت رہیں. آپ بھی میرے پیارے مختار بھائی، السلام علیکم.
3: وعلیکم السلام.
0: کون ہمارے ساتھ؟ عبد الرحیم. عبد الرحمان.
3: عبد الرحیم.
0: عبد الرحیم کیسے ہیں عبد الرحیم صاحب آپ؟
3: بالکل
0: ٹھیک ٹھاک. الحمد للہ میں بالکل ٹھیک ٹھاک آیا. تمام بدھائیو تو عید جو تاں جو کیے گزرے ہو. ہاں زبردست. چھا کھا تو پیتا ہوا، چھا انجوائے کیا اب؟ ویری گڈ ویری گڈ زبردست. من تمام بالکل سیٹ بیلٹ بدھی پیا ہو تو ہاں نہ چھتاسی گوشت کے بس ہاں ہر شے کھائیں، بریانی بھی کھائیں، کڑھائی بھی کھائیں، کباب بھی کھائیں. ہاں ان شاء اللہ ان شاء اللہ ان شاء اللہ. تمہیں کھاؤ پیو عیش کے اوپر تھوڑی پانی صحت جو بھی خیال کے ہو. واقعی واقعی واقعی گرمی لائی ہے یا گوشت اسان کی گچی میں پیجی ونے.
3: بالکل سر.
0: ہاں ادا ماں جلال چاندو تما کے بدھان وارو ہاں کہ جے نالے تھا کرنا چاہو
3: جو تو بدن نا تو من والے
0: سبنی کے.
3: بالکل سبنی.
0: تھینک یو سو مچ تھینک یو سو مچ ادا. بہت پیارے سے کالر جناب ہمارے ساتھ ہیں اس وقت فیس بک کے تھرو. قدیر احمد بھائی بھی ہمیں دیکھ رہے ہیں، ہمیں سن رہے ہیں، اور جناب ہمارے شو کو بھی انجوائے کر رہے ہوں گے. تو آپ بھی اگر فیس بک کے تھرو آنا چاہتے ہیں تو جناب ہماری آئی ڈی پہ آ جائیے، اشفاق نیازی سرچ کیجیے فیس بک پہ، ہم آپ کے پاس آئیں گے. اور اسٹار بھی دیجیے، اوپر اسٹار کا آپشن ہے، آپ اس پہ بھی کلک کر کے اسٹار ہمیں دے سکتے ہیں. السلام علیکم. خیر مبارک ہوں. خیر مبارک ہوں. کیر سب امیر بخش منگر ہاٹ صاحب تاکہ کھوڑ ساری عید جی مبارک ہوں. الحمد للہ سب مست لگا پیا، سب ٹھیک لگا پیا. یہ بدھائیو تاں جی عید کی گزری؟
3: اللہ
0: واہ واہ واہ واہ زبردست. مانا عید سٹھی پہ گزرے تاں جی؟
3: اللہ جو شکر اللہ سائیں جا لکھ ہے سن میں اللہ سائیں مہربانی اللہ سائیں تیری کرے اللہ سی منگائی تے ہر شے دی تیری اللہ سائیں اللہ تو وڈے
0: اللہ سائیں اللہ تو اللہ سائیں اللہ تو بالکل بالکل بالکل. اچھا ماں گانو تو پلے کیا جلال چانڈے جو کہن جے نال تھے کرنا چاہو؟
3: بڑا گانو جے دوست ہم دلی مار اللہ دے دلی مار.
0: جی جی
3: بلا بنگار پٹھان کان پٹ کرے سائیں کرو عرض تھی.
0: حاضر حاضر حکم.
3: حکم جس کانی پروگرام چھکن کرے میرات پر دے کرے تو ہو دے چھکن دے چھکن.
0: اچھا مکھے خبر نہ ہے تے ماں پوچھا کرے وے تا کہ بدھائنوں پنجے پروگرام میں انشاءاللہ تا.
3: نہ نہ او صاحب اگے سٹر تے کندو ہانے دے کون تو کرے دے.
0: اچھا نہ تو کرے پوکے مصروفیات ہوندی ا دے جی. تھینک یو سو مچ تھینک یو. جی جناب ہمارے ساتھ ہیں جہانگیر انصاری، اس وقت عید الاضحیٰ مبارک ہو. آپ کو بھی جہانگیر انصاری بہت بہت مبارک ہو، اور آپ ہمیشہ خوش رہیں. کفایت ماہر ہیں، کہتے ہیں چھوبا کاوڑ چھا اساں کی گوشت نہ ملو ادا کفایت گوشت تاں کے ملندو تماں اچو تاں کے گوشت کھوڑ ملندو. انیس علی انصاری ہمیں دیکھ رہے ہیں، عزیز شیخ ہمیں دیکھ رہے ہیں. تو چلتے ہیں جناب ایک عدد کمرشل بریک کی جانب، ہمارے ساتھ رہیے گا.
4: خوشیوں قربانی اور محبت کا تہوار جی سکھر.

0: तो मेरा फैन।
1: वाइट एच ब्यूटी क्रीम 5 डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फुली एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारियत दस्तियाब आई।
2: हाँ यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
3: राब्ते लाए प्रोपराइटर गुलाम नबी मुगल 03003204372
4: خوش خبری جرمن ہومیوپیتھی کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر